0: 1970 में भारत सरकार ने प्रेम धवन को पद्मश्री से सम्मानित किया। 1971 में उन्हें सर्वश्रेष्ठ गीतकार का राष्ट्रीय फिल्म पुरस्कार मिला। फिल्म थी नानक दुखिया सब संसार। भले ही प्रेम धवन को बहुत सारे अवार्ड्स न मिले हों, पर उनकी सफलता का अंदाजा इस बात से लगाया जा सकता है कि हमारे राष्ट्रीय पर्व उनके गीतों के बिना पूरे ही नहीं होते। प्रेम धवन हर उस दिल में बसे हैं जो वतन परस्त है, हर उस दिल में बसे हैं जिस दिल में मोहब्बत है, जिस दिल में सच्चाई है। तो फिलहाल तो वक्त हो चला है आपसे इजाजत लेने का, समय कह रहा है कि अब जाना पड़ेगा। हालांकि प्रेम धवन से जुड़ी इतनी ढेर सारी बातें हैं, क्योंकि वो ऐसे कलाकार रहे जो वाकई में बेमिसाल हैं, तो बहुत सारी बातें हैं, लेकिन बातों को यहीं समेटना होगा और आपसे इजाज़त चाहिए। उम्मीद है आपको कार्यक्रम पसंद आया होगा और अब से थोड़ी देर में आप सुनेंगे उर्दू में समाचार। कार्यक्रमों का सिलसिला तो चलता रहेगा। आपसे हम फिर मिलेंगे जल्दी ही किसी कलाकार बेमिसाल की बातों को लेकर हाजिर होंगे। फिर मिलेंगे, नमस्कार।
1: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं नीतिका त्यागी। वज़ीर-ए-आज़म नरेंद्र मोदी फ्रांस और स्लोवाकिया के 6 रोज़ा दौरे पर रवाना हो गए हैं। उन्होंने कहा कि उनके इस दौरे से फ्रांस के साथ इक्तिसादी और सकाफती रिश्तों को तकवियत मिलेगी और स्लोवाकिया के साथ बाहमी ताल्लुकात मुस्तहकम होंगे। वज़ीर-ए-आज़म मोदी फ्रांस में एवियों में ग्रुप 7 की छोटी मीटिंग में भी शिरकत करेंगे। सदर जमहूरिया द्रौपदी मुर्मू ने देहरादून में इंडियन मिलिट्री एकेडमी की पासिंग आउट परेड में कैडेटों का खैर मकदम किया और कहा कि पहली बार 9 खातून कैडेटों के इस परेड में शामिल होने से जाहिर हो जाता है कि भारत खवातीन की ज़ेरे क़यादत तरक्की की राह पर गामज़न है। भारत ने खलीजी खित्ते में एक तेल बरदार बहरी जहाज पर अमरीकी बहरिया की कार्रवाई पर अमरीका से सख्त एहतजाज किया है। कार्रवाई के दौरान 3 भारतीय जहाजी मारे गए थे। भारत की फजाइया का AN-32 तैयारा आसाम में फजाइया के जोरहाट स्टेशन पर हादसे का शिकार हो गया। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी फ्रांस और स्लोवाकिया के अपने 6 रोज़ा दौरे पर रवाना हो गए हैं। रवानगी से कबल अपने पैगाम में जनाब मोदी ने इस बात पर जोर दिया कि भारत के स्ट्रेटेजिक विजन में फ्रांस का खास मकाम है। जनाब मोदी ने कहा कि दौरे के दौरान भारत और फ्रांस के दरमियान इकतसादी और सकाफती ताल्लुकात के फरोग पर खास तवज्जो दी जाएगी। पेश है एक रिपोर्ट।
2: वज़ीर-ए-आज़म नरेंद्र मोदी कल फ्रांस के सदर इमैनुअल मैक्रों के हमराह भारत इनोवेटिव्स का इफ्तिताह करेंगे। जनाब मोदी ने कहा कि ये तारीखी तकरीब भारत फ्रांस की इख्तिरा के साल के पस मंज़र में मुनक़िद हो रही है। उन्होंने मज़ीद कहा कि इससे भारत के सबसे ज़्यादा पुरअज़्म स्टार्टअप्स का आलमी सरमायाकारी से राबता कायम होगा और भारत के आला तालीम के इको निज़ाम से उभरने वाली इख्तिराआत में बड़े पैमाने पर रफ्तार पैदा होगी। इस तकरीब के बाद कल वज़ीर-ए-आज़म 2 रोज़ा दौरे के लिए नीस से स्लोवाकिया के लिए रवाना होंगे। जनाब मोदी ने कहा कि इस तारीखी दौरे में दोनों मुल्कों के दरमियान दो तरफा ताल्लुकात में हुई पेशरफ्त पर तवज्जो मरकूज रहेगी। वज़ीर-ए-आज़म ब्रैसिलावा में स्लोवाकिया के सदर पीटर पेलिग्रिनी और वज़ीर-ए-आज़म रॉबर्ट फिको से मुलाकात करेंगे। जनाब मोदी ने बताया कि इस दौरे से भारत की यूरोपीय यूनियन के साथ स्ट्रेटेजिक शराकत दारी में तेजी आएगी और स्लोवाकिया EU का एक अहम रुकन है। स्लोवाकिया के अपने दौरे के बाद जनाब मोदी इवियान फ्रांस जाएंगे, जहां वो इस महीने की 16 और 17 तारीख को G7 समिट में शिरकत करेंगे। बिलाखिर वज़ीर-ए-आज़म का दौरा 18 जून को पेरिस में अख्ताम पजीर होगा, जहां वो फ्रांस के सदर इमैनुअल मैक्रों के हमराह वीवा टेक 2026 में शिरकत करेंगे। अक्षित की रिपोर्ट के साथ मैं असगर अली।
1: वज़ीर-ए-आज़म नरेंद्र मोदी अपने 2 मुल्कों के दौरे के तहत आज शाम फ्रांस के नीस पहुंचेंगे। भारतीय वक्त के मुताबिक रात के 10:30 बजे वज़ीर-ए-आज़म के वहां पहुंचने का इम्कान है। फ्रांस के दौरे के दौरान वज़ीर-ए-आज़म एवियों में G7 छोटी कॉन्फ्रेंस में शिरकत करेंगे और दोनों मुल्कों के दरमियान स्ट्रेटेजिक तआवुन को मुस्तहकम करने के मकसद से दो तरफा मुलाकात भी करेंगे। बाद में वो स्लोवाकिया का दौरा करेंगे। جہاں وہ مختلف اہم شعبوں میں فروغ کے تعلق سے وہاں کے قائدین سے مذاکرات کریں گے۔ وزیراعظم کی آمد سے قبل بھارتی برادری، سٹارٹ اپس کے بانیوں اور کاروباری افراد نے اس دورے پر گرم جوشی کا اظہار کیا ہے۔ توقع کی جا رہی ہے کہ اس دورے سے بھارت اور یورپ کے تعلقات مزید مستحکم ہوں گے۔ ہمارے نامہ نگار نے خبر دی ہے کہ وزیراعظم کے استقبال کے لیے وسیع تر تیاریاں کی گئی ہیں اور بھارتی برادری ان سے ملنے کی منتظر ہے۔
2: بھارت اور فرانس کے درمیان عوامی سطح کے تعلقات بہت گہرے ہیں۔ تقریباً 10,000 بھارتی طلبہ فرانس میں زیر تعلیم ہیں، جسے 2030 تک 30,000 تک پہنچانے کا ہدف ہے۔ فرانس نے بھارتی نوجوانوں کے لیے متعدد نئے مواقع فراہم کیے ہیں، جن میں 5 سالہ اسکینگن ویزا اور تعلیم مکمل کرنے کے بعد 2 سال کا ورک پرمٹ اور 18 سے 35 سال کی عمر کے نوجوانوں کے لیے ینگ پروفیشنلز اسکیم شامل ہے۔ آکاشوانی سے بات کرتے ہوئے فرانس میں بھارت کے سفیر جناب سنجیو سنگلا نے کہا کہ وزیراعظم کا یہ دورہ دونوں ملکوں کے عوام کے درمیان تعلقات کو مزید مضبوط بنانے میں اہم کردار ادا کرے گا۔
1: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ بھارت کی فوج نے آج اپنے 481 نئے افسروں کا خیر مقدم کیا، جنہوں نے اتراکھنڈ میں دہرادون میں واقع انڈین ملٹری اکیڈمی میں اپنی تربیت پوری کی ہے۔ صدر جمہوریہ دروپدی مرمو نے 158ویں پاسنگ آؤٹ پریڈ کا معائنہ کیا۔ ان افسروں نے اپنی سخت محنت اور جانفشانی کے ساتھ فوجی تربیت کامیابی کے ساتھ پوری کی ہے۔ ان افسروں نے فوجی جذبے، لگن اور ڈسپلن کی مثال پیش کرتے ہوئے پریڈ میں حصہ لیا۔ اس سال کی پاسنگ آؤٹ پریڈ تاریخی نوعیت کی پریڈ تھی، کیونکہ اس میں پہلی بار مرد کیڈٹوں کے ساتھ ساتھ خواتین کیڈٹوں نے بھی حصہ لیا۔ اس شاندار تقریب سے خطاب کرتے ہوئے صدر جمہوریہ مرمو نے کہا کہ وہ 9 خاتون کیڈٹس کو دیکھ کر بہت خوشی محسوس کر رہی ہیں۔ صدر جمہوریہ نے یہ بھی کہا کہ یہ نہ صرف بھارت کی دفاعی افواج کی تاریخ میں ایک اہم سنگ میل ہے، بلکہ خواتین کی زیر قیادت بھارت کی ترقی کے سفر میں ایک باعث فیضان مثال بھی ہے۔
3: I am specially delighted to see 9 women cadets. This is watershed moment in the history of IMA. It is not only a milestone in the history of India's defense forces, but also an inspiring example of India's march towards women-led development. I am sure that many more women cadets will join the academy.
1: وزیر دفاع راجناتھ سنگھ نے بھارتی فضائیہ میں نئے بھرتی ہونے والے افسروں پر زور دیا ہے کہ وہ بدلتے ہوئے سیکیورٹی ماحول میں سیٹلائٹ اور ڈرون سمیت نت نئی ابھرنے والی جنگی ٹیکنالوجی سے خود کو ہم آہنگ کریں۔ انہوں نے یہ بات حیدرآباد میں فضائیہ کی اکیڈمی میں 217ویں مشترکہ گریجویشن پریڈ میں شامل افسروں سے خطاب کرتے ہوئے کہی۔
4: راڈار، سیٹلائٹ، ڈرون، سینسر اور روبوٹکس جیسے انیک سسٹمز آج کے یدھ میں ڈپلوائے ہیں، جن میں نہ تو فائٹر کا پتا چلتا ہے نہ اس کی مشینری اور اکوپمنٹ کا، اور آج وارفیئر کی ڈیفینیشن کافی حد تک بدل چکی ہے۔ مجھے وشواس ہے کہ آپ کے ٹریننگ پروگرامز اور ایکسرسائزز میں آپ کو انسرٹنٹی اور انایکسپیکٹڈ چیلنجز کا سامنا کرنے کے لیے اچھی طرح تیار کیا گیا ہے۔
1: بھارت نے امریکی بحریہ کے ذریعے خلیج میں کیے گئے ان حملوں پر سخت احتجاج درج کیا ہے، جن میں 3 بھارتی عملے کی موت ہو گئی تھی۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے امریکی وزیر خارجہ مارکو روبیو سے بات کی اور کہا کہ تجارتی بحری جہازوں پر اس طرح کی جان لیوا کارروائیوں کو صحیح نہیں ٹھہرایا جا سکتا۔ عمان ساحل کے قریب پلاؤ کے جھنڈے والے ٹینکر ماؤنٹ سیٹابیلو پر امریکی حملے میں عملے کے 3 بھارتی اراکین کی موت کے کچھ دنوں بعد یہ بات چیت ہوئی ہے اور نئی دلی کے سخت رد عمل کی وجہ بنے ہیں۔ امور خارجہ کی وزارت نے آج بتایا کہ بحری جہاز لیاکی فریڈم میں بھارتی جہازرانوں کی موت کی خبر صحیح نہیں ہے۔ وزارت نے بتایا کہ اس نے لیاکی فریڈم بحری جہاز کے ماسٹر سے بات کی ہے، جنہوں نے اس بات کی تصدیق کی ہے کہ عملے کے سبھی ارکان محفوظ ہیں۔ ایم ای اے کے حقائق کا پتہ لگانے سے متعلق محکمے نے عوام پر زور دیا ہے کہ وہ سوشل میڈیا پر فراہم کردہ اس طرح کے جھوٹے اور بے بنیاد دعووں اور پوسٹ کے خلاف ہوشیار رہیں۔ آج صبح آسام میں فضائیہ کے جورہاٹ اسٹیشن پر بھارتی فضائیہ کا ایک AN-32 طیارہ حادثے کا شکار ہو گیا۔ بھارتی فضائیہ نے بتایا ہے کہ حادثے کی وجوہات کا پتہ لگانے کے لیے چھان بین کی جا رہی ہے۔ عوامی جمہوریہ کانگو میں ایبولا میں مبتلا 689 افراد کی تصدیق ہوئی ہے،